0: بھارتی وقت میں وزیر خارجہ ڈاکٹر ایس جے شنکر، تجارت اور صنعت کے وزیر پیوش گوئل، نیز الیکٹرانکس اور آئی ٹی محکمے کے وزیر مملکت جتن پرساد بھی شامل ہیں۔ دورے کے دوران جناب گوئل کل چوتھی بھارت سنگاپور وزارتی گول میز کانفرنس میں شرکت کریں گے۔ آئی ایس ایم آر بھارت سنگاپور جامع اسٹریٹجک ساجھداری کو آگے بڑھانے کے لیے اعلی سطح کا وزارتی پلیٹ فارم ہے۔ گول میز کانفرنس کے ساتھ چوتھی بھارت سنگاپور کاروباری گول میز کانفرنس بھی منعقد ہوگی، جس کے بعد مفاہمت نامے پر دستخط کیے جائیں گے۔ وزیر تجارت سنگاپور کے اپنے ہم منصب اور سنگاپور کے دیگر اعلی سطح کے رہنماؤں سے بھی ملاقات کریں گے۔ جناب گوئل سنگاپور کے وزیر اعظم لارنس وانگ سے بھی ملیں گے۔ اس کے علاوہ وہ عالمی مالیاتی اور ٹیکنالوجی نیٹورک وائی پی او گلوبل اور ملکن انسٹیٹیوٹ کے سینئر نمائندوں کے ساتھ کئی میٹنگیں کریں گے۔ وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے سنگاپور پہنچنے کے بعد اپنے ہم منصب سے ملاقات کی۔ جناب جے شنکر کل منعقد ہونے والی چوتھی بھارت سنگاپور وزارتی گول میز کانفرنس میں شرکت کے لیے وہاں پہنچے ہیں۔ ایک سوشل میڈیا پوسٹ پر ڈاکٹر جے شنکر نے بتایا کہ بعد میں انہوں نے اپنے ہم منصب کے ساتھ بھارتی ہائی کمیشن کے نئے چانسری کمپلیکس کا سنگ بنیاد بھی رکھا۔ وزیر موصوف نے امید ظاہر کی کہ یہ نیا کمپلیکس بھارت اور سنگاپور کے درمیان جامع اسٹریٹجک ساجھداری کے نئے دور کی عکاسی کرے گا اور سنگاپور میں مقیم بھارتی برادری کے لیے خدمات کو مزید بہتر بنائے گا۔ انہوں نے کہا کہ دونوں رہنماؤں نے بھارت اور سنگاپور کے درمیان جامع اسٹریٹجک شراکت داری کو مزید مضبوط اور وسعت دینے کے طور طریقوں پر تفصیلی تبادلہ خیال کیا۔ جموں کشمیر حکومت نے لینڈ پولنگ پالیسی 2026 کو نوٹیفائی کر دیا ہے۔ اس پالیسی کے تحت زمین کے مالکان اور ترقیاتی اداروں کی رضاکارانہ شمولیت کے ذریعے منصوبہ بند شہری ترقی کے لیے ایک فریم ورک تیار کیا گیا ہے۔ پالیسی کے مطابق لینڈ پولنگ ان علاقوں کے لیے قابل اطلاق ہوں گی جنہیں جموں کشمیر ڈیولپمنٹ ایکٹ 1970 کے تحت ترقیاتی اتھارٹی یا حکومت کی جانب سے نوٹیفائی کردہ کسی دوسرے ادارے کے ذریعے مقرر کیا گیا ہے۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ امریکی صدر ڈونلڈ ٹرمپ نے مذاکرات کاروں کی اپنی ٹیم سے کہا ہے کہ وہ ایران کے ساتھ مذاکرات کو تب تک کے لیے روک دے جب تک کہ ایران کسی معاہدے کے لیے تیار نہیں ہو جاتا۔ انہوں نے یہ بھی کہا کہ ان کے انتظامیہ میں ایران کے ساتھ سفارتی رابطے کے سلسلے میں کوئی اختلاف نہیں ہے۔ یہ بات ایسے وقت میں ہوئی ہے کہ جب آبنائے ہرمز کی صورتحال اور امریکہ اور ایران کے درمیان جاری کشیدگی کے سلسلے میں ان دونوں ممالک کی طرف سے متنازع بیانات سامنے آ رہے ہیں۔ اس دوران ایران نے کہا ہے کہ وہ آبنائے ہرمز کو تب تک نہیں کھولے گا جب تک امریکہ 14 نکاتی مفاہمت نامے کے تحت وعدوں کو پورا نہیں کرتا، جس میں ناکہ بندی ختم کرنا، ایران کے منجمد اثاثوں کو جاری کرنا اور اس کے تیل پر عائد پابندیوں میں نرمی لانا شامل ہے۔ امریکہ کے ساتھ ڈونلڈ ٹرمپ نے 20 ارب امریکی ڈالر مالیت کی کناڈا کی درآمدات پر 50% محصول عائد کیے جانے کے منصوبے کو مؤخر کر دیا ہے۔ یہ اعلان دونوں ملکوں کے مابین سمجھوتا ہو جانے کے بعد کیا گیا ہے۔ کناڈا کے وزیر اعظم نے کہا کہ محصولات پر عمل درآمد کو جمعے تک ملتوی کر دیا گیا ہے۔ سوشل میڈیا پر پوسٹ کیے گئے ایک مراسلے میں انہوں نے کہا کہ کئی ہفتے سے کناڈا امریکہ کے درمیان ساتھ بات چیت کر رہا تھا تاکہ باقی ماندہ تجارتی معاملات کو حل کیا جا سکے جو کناڈا کے باشندوں کے حقیقی مفاد میں ہو۔ خواتین کے قومی کمیشن این سی ڈبلیو نے پنجاب کے شہر جالندھر میں اپنی یشودا اے آئی پہل کا آغاز کیا ہے تاکہ ابھرتے ہوئی ٹیکنالوجی کے شعبے میں خواتین کو ڈیجیٹل طور پر با اختیار بنایا جا سکے اور ان کی ساجھداری میں اضافہ کیا جا سکے۔ کمیشن نے اپنا آرٹیفیشل انٹیلیجنس لٹریسی پروگرام گزشتہ برس شروع کیا ہے۔ पंजाब पुलिस ने नए भर्ती होने वाले दिफाई अहलकारों की तस्दीक के अमल को तेज करने के लिए एक ऑनलाइन डिजिटल पोर्टल शुरू किया है। यह पोर्टल वजारत दिफा से मुंसलिक है, जो नए भर्ती होने वाले अहलकारों की असनाद और दस्तावेजात की तस्दीक करेगा। भारत की दस्तकारी की शानदार रिवायत सिर्फ मुल्क के सकाफती विरसे का हिस्सा नहीं है, बल्कि यह ज्यादा पायदार मुस्तकबिल की तश्कील में भी अहम रोल अदा कर सकती है। इसी मकसद के लिए टेक्सटाइल की वजारत ने वेव द फ्यूचर नामी एक कौमी प्लेटफॉर्म शुरू किया है। इसका पांचवा एडिशन 13 से 23 अगस्त 2026 तक नई दिल्ली के हैंडलूम हाट में जारी है। इस प्लेटफॉर्म पर बुनकर, दस्तकार, डिजाइनर, ब्रांड्स और अख्तराकार एक ही जगह जमा होते हैं। मर्दों के क्रिकेट में भारत ने गाल में पहले टेस्ट मैच में श्रीलंका को 165 रन से हरा दिया है। आज खेल के पांचवें दिन श्रीलंका की पूरी टीम अपनी दूसरी इनिंग्स में 206 रन बनाकर आउट हो गई, जबकि जीतने के लिए उसे 372 रन का निशाना मिला था। इस तरह भारत ने दो टेस्ट मैचों की सीरीज में 1-0 की सबकत हासिल कर ली है। और आखिर में इस बुलेटिन की खास खास खबरें एक बार फिर सुनिए। मरकजी वजीर अश्वनी वैष्णव ने कहा है कि पायदार इकतसादी तरक्की को बरकरार रखने के लिए भारत हर साल तकरीबन 130 अरब अमरीकी डॉलर की सरमायाकारी कर रहा है। सुप्रीम कोर्ट ने नीट यूजी पेपर लीक के बाद इम्तहान असलाहत से मुतल्लिक राधा कृष्णन कमेटी की सिफारिशात के नफाज के लिए मरकज से जवाब मांगा है। वजीर खजाना निर्मला सीतारमन चौथी भारत सिंगापुर वजारती गोलमेज कॉन्फ्रेंस में शिरकत के लिए सिंगापुर में वजारती वफ्द की क्यादत कर रही है। अमरीका के सर डोनाल्ड ट्रंप ने कहा है कि जब तक ईरान समझौता के लिए तैयार नहीं हो जाता, उस वक्त तक उसके साथ कोई बातचीत नहीं होगी। और मर्दों के क्रिकेट में भारत ने गाल में पहले टेस्ट मैच में श्रीलंका को 165 रन से हरा दिया है। इसके साथ ही खबरों का यह बुलेटिन खत्म हुआ।
1: भी 71 किलो हर्ट्स मोबाइल ऐप न्यूज ऑन एआईआर और डीडी फ्री डिश पर यह आकाशवाणी की उर्दू सर्विस है। पेशे खिदमत है फिल्मी नगमों पर मबनी प्रोग्राम मेरी पसंद। तमाम सामईन की खिदमत में शमीम उस्मानी का पुरखलूस आदाब। सामईन, आज के प्रोग्राम के नगमे हमने लिए हैं मारूफ मौसीकार सैयद जहूरुल हसन हाशमी की मौसीकी सजे हुए। आप यकीन सोच रहे होंगे कि जहूरुल हसन हाशमी साहब कौन हैं और ये कब मौसीकार बन गए। तो जनाब, इनका पूरा नाम मोहम्मद जहूर हाशमी था, जो बाद को खयाम के नाम से मशहूर हुए, जो फिल्म इंडस्ट्री से जुड़े। 18 फरवरी 1927 को रहून पंजाब में पैदा हुए और 19 अगस्त 2019 को 92 साल की उम्र में मुंबई में इंतकाल किया। जहां तक उनकी फिल्मों की बात है तो उनकी बहुत सी फिल्में ऐसी हैं जो यादगार हैं। उन्होंने अपने करियर का आगाज 1950 में बीवी नाम की एक फिल्म से किया था। उसके बाद उन्होंने खूबसूरत फिल्में दी। उनकी मौसीकी में खास टच होता था जो दिलों को छू जाती थी। उनकी मशहूर फिल्मों में उमराव जान, कभी कभी, नूरी, थोड़ी सी बेवफाई, तेरे नादान, रजे सुल्तान, शोला और शबनम और इस तरह की बहुत सी फिल्में हैं। बाजार, खानदान, आखिरी खत, आपकी कसम, आहिस्ता आहिस्ता और नाखुदा वगैरह। आज के मेरी पसंद प्रोग्राम में हम आपको उन्हीं की मौसीकी से सजे कुछ फिल्मी नगमे सुना रहे हैं।

0: लता मंगेशकर की आवाज में अभी आप सुन रहे थे, ये नगमा फिल्म थी आखिरी खत, मौसीकी खयाम की थी। इस नगमा के साथ ही आखिरी शब प्रोग्राम अब खत्म होता है। ये आकाशवाणी की उर्दू सर्विस है, मीडियम वेव 1071 किलोहर्ट्ज, मोबाइल ऐप न्यूज ऑन AIR और DD फ्री डिश पर हमारी नशा जारी है। शब के 12:50 हुआ चाहते हैं, अब से चंद लम्हों के बाद आप खबरें सुनेंगे।
1: आदाब, ये आकाशवाणी है, खबरों के साथ मैं शाहिद हबीब। पहले इस वक्त की खास खास खबरें। भारत में अमरीकी सफीर सर्गियो गौर ने मरकज और जम्मू कश्मीर हुकूमतों की जानिब से मरकज के जेर इंतजाम इलाके में सिक्योरिटी को बेहतर करने से मुतालिक किए गए इकदाम की सताइश की है। ईरान ने अमरीकी फौजी कार्रवाईयों में सहूलत के खिलाफ खलीजी ममालिक को खबरदार किया है। कोलंबिया में आने वाले 7.4 शिद्दत के ताकतवर जलजिले के नतीजे में हलाकतों की तादाद बढ़कर 312 हो गई है, जबकि 6611 अफराद जख्मी और 290 अफराद लापता हैं। नीदरलैंड में मर्दों के FIH हॉकी आलमी कप में भारत पाकिस्तान को 3-5 से हराकर दूसरे राउंड में पहुंच गया है। और मर्दों के क्रिकेट में गाले में भारत ने पहले टेस्ट मैच में मेजबान श्रीलंका को 165 रन से शिकस्त दी। मानव सुतार ने पहली मर्तबा 10 विकेट हासिल किए। अब खबरें तफसील से। भारत में अमरीकी सफीर सर्गियो गौर ने मरकज के जेर इंतजाम इलाके जम्मू कश्मीर को भारत का अहम हिस्सा करार देते हुए कहा है कि मरकज और खित्ते की हुकूमतों ने सलामती की सूरत हाल में बेहतरी लाने के लिए अहम इकदाम किए हैं। जनाब गौर जम्मू कश्मीर के अपने पहले दौरे पर हैं, जहां उन्होंने श्रीनगर में वजीर आला उमर अब्दुल्ला से उनकी रिहायशगाह पर मुलाकात की। उन्होंने वजीर आला के साथ अपनी मुलाकात को मुस्बत करार दिया और कहा कि फरीकैन ने मुस्तकबिल से मुतालिक अहम इकदाम पर तबादला ख्याल किया। जनाब गौर ने कहा कि हालांकि आज कोई रस्मी ऐलान नहीं किया जा सकता, तहम सफर से मुतालिक एडवाइजरी में कमी लानी चाहिए, क्योंकि नई दिल्ली और मकामी हुकूमत की कोशिशों की बदौलत सलामती की सूरत हाल में बेहतरी आई है। सदर जमहूरियत द्रौपदी मुर्मू ने पब्लिक सर्वेंट्स को मशवरा दिया है कि वह सोशल मीडिया प्लेटफार्म्स का इस्तेमाल सिर्फ मालूमात फराहम करने और शहरियों के साथ जुड़ने के लिए न करें, बल्कि इसे उनकी शिकायतों को सुनने, समझने और कार्रवाई करने के लिए भी इस्तेमाल करें। सदर जमहूरियत ने जोर देते हुए कहा कि जब मालूमात तेजी से फैलती है तो इसे हमेशा मुस्तनद जराये के जरिए दुरुस्तगी, मोतबरियत और अवामी मफाद के लिए इस्तेमाल किया जाना चाहिए। सदर जमहूरियत ने राष्ट्रपति भवन में इंडियन इन्फॉर्मेशन सर्विस और इंडियन स्टैटिस्टिकल सर्विस के ऑफिसर ट्रेनिंग से मुलाकात की और यह बात कही। इंडियन इन्फॉर्मेशन सर्विस के रोल पर रोशनी डालते हुए सदर जमहूरी ने कहा कि इसने शहरियों के साथ हुकूमत के राब्ते को मुस्तकम करने में अहम रोल अदा किया है। सदर जमहूरी ने मजीद कहा कि मुअसर बातचीत और मोतबर मालूमात दरख्शां और जवाबदेह जमहूरियत के अहम सुतून हैं। उन्होंने अफसरान को मशवरा दिया है कि वह अपने फैसलों में मुनसिफाना रहें और अपने तर्ज अमल में तहम्मुल बरतें, ईमानदारी को सबसे ऊपर रखें। सदर जमहूरी ने वाज़ेह किया कि लोगों की खिदमत करने की उन्हें तफवीज की गई जिम्मेदारी, ईमानदारी, इंकसारी और फर्ज शनासी का तकाजा करती है। सदर जमहूरी ने मजीद कहा कि इंडियन इन्फॉर्मेशन सर्विस और इंडियन स्टैटिस्टिकल सर्विस दोनों खिदमात का मुश्तरका मकसद हुक्मरानी के मियार को बेहतर बनाना और लोगों की खिदमत करना है। सदर जमहूरियत द्रौपदी मुर्मू ने ऑफिसर ट्रेनीज को सलाह दी कि वह अपने पूरे करियर के दौरान सीखने और अपनाने का अमल जारी रखें। ईरानी दिफाई अफवाज के चीफ ऑफ स्टाफ मेजर जनरल अब्दुल्लाही ने खलीज फारस के जनूबी साहिल के ममालिक को अमरीकी अफवाज की मदद करने से खबरदार किया है और कहा है कि तेहरान मकामी फौजी अड्डों की सरगर्मियों पर गहरी निगाह रखे हुए है। जनाब अब्दुल्लाही ने कहा कि इन अड्डों पर अमरीकी फौज के जंगी तैयारों की मौजूदगी और तैनाती इन मुल्कों की मालूमात के बगैर नहीं हो सकती। जनाब अब्दुल्लाही ने इंतबाह ऐसे वक्त में आया है जब ईरान, वाशिंगटन और तेहरान के दरमियान जारी तवील कशीदगी के दौरान खित्ते में अमरीकी फौजी नकल हरकत पर निगरानी जारी रखे हुए है। जनाब अब्दुल्लाही ने इंतबाह मुजाकरात की बहाली से मुतालिक वाशिंगटन और तेहरान के मुतजाद बयानात के दौरान दिया है। 60 रोजा मुफाहमतनामा किसी वसी तर मुआहदे में तब्दील नहीं हो सका, जिससे सिफारती कोशिशें मजीद पेचीदगी का शिकार हो गई हैं। इस दौरान अमरीकी सदर डोनाल्ड ट्रंप ने कहा है कि ईरान के साथ किसी तरह की कोई बातचीत नहीं हो रही है और न ही इस तरह का कोई प्रोग्राम है। जनाब ट्रंप का यह बयान उनके दामाद और नुमाइंदे जेरेड कुशनर के उस बयान से मुतजाद है, जिसमें कुशनर ने کہا تھا کہ تہران کے ساتھ رابطے جاری ہیں. اس دوران ایرانی وزیر خارجہ عباس عراقچی نے دعویٰ کیا ہے کہ تہران کو خود سپردگی کروانے میں ناکام رہنے کے بعد اب واشنگٹن مذاکرات کی کوشش کر رہا ہے. ان متضاد دعووں نے سفارتکاری کے امکانات میں غیر یقینی صورتحال میں اضافہ کر دیا ہے, کیونکہ آبنائی ہرمز پر کشیدگی میں اضافہ لگاتار جاری ہے. آبنائی ہرمز توانائی کی ترسیل کا اہم عالمی راستہ ہے, جہاں سے پہلے دنیا کے تیل اور رقیق قدرتی گیس کی کھیپ کا پانچواں حصہ گزرتا تھا. پاکستان کے وزیر قانون اعظم نذیر ترار نے کہا کہ حکومت سپریم کورٹ کے اس حکم پر نظر ثانی چاہے گی جس کے تحت اس نے سابق وزیر اعظم عمران خان کو جامع طبی جانچ کے لیے ایک اسپتال میں منتقل کرنے کا حکم دیا ہے. آئندہ کچھ دنوں میں جیل میں قید سابق وزیر اعظم عمران خان کو جامع طبی جانچ کے لیے اسلام آباد کے شفا بین الاقوامی اسپتال منتقل کرنے کے پاکستان کے سپریم کورٹ کی جانب سے حکام کو ہدایات دیے جانے کے بعد یہ بیان سامنے آیا ہے. مقامی میڈیا نے خبر دی ہے کہ سپریم کورٹ کی تین رکنی بینچ نے پاکستان تحریک انصاف کے بانی عمران خان کو اسپتال میں داخل کیا جانے اور اپنے کنبے سے ملنے کے سلسلے میں مختلف عرضداشتوں کی سماعت کے دوران یہ حکم سنایا. عدالت نے کہا کہ یہ حکم عمران خان کی صحت اور زندگی اور طبی سہولتوں تک رسائی کی آئینی گارنٹی کے پیش نظر دیا گیا ہے. اس نے حکام کو یہ ہدایات بھی دی ہے کہ وہ عمران خان اور ان کے کنبے کے افراد کے درمیان ہفتہ وار ملاقاتوں کو یقینی بنائے, اور اس نے ایک طبی بورڈ قائم کرنے کا بھی حکم دیا ہے جس سے ان کے ذاتی ڈاکٹر اور ان کی بہن عظمیٰ خان بھی منسلک ہوں. کولمبیا میں آنے والے 7.4 شدت کے طاقتور زلزلے کے نتیجے میں ہلاکتوں کی تعداد بڑھ کر 312 ہو گئی ہے, جبکہ 6611 افراد زخمی اور 290 افراد لاپتہ ہیں. قومی یونٹ برائے ڈیزاسٹر رسک مینجمنٹ کے مطابق تقریباً 277 عمارتیں مکمل طور پر منہدم ہو گئی ہیں, جبکہ قریب 30,000 مکانات کو نقصان پہنچا ہے. ملکی اور بین الاقوامی سرچ اینڈ ریسکیو ٹیم میں ملبے تلے پھنسے یا لاپتہ افراد کی تلاش کے لیے مسلسل امداد کارروائیوں میں مصروف ہیں. اس دوران کولمبیا کی وزارت خارجہ کے مطابق ملک میں 220 ٹن سے زیادہ انسانی امداد پہنچ چکی ہے, جبکہ ہنگامی امدادی کارروائیوں میں معاونت کے لیے 144 بین الاقوامی ماہرین بھی کولمبیا پہنچے ہیں. بھارت نے بھی کولمبیا کی مدد کے لیے ہاتھ بڑھایا ہے. گزشتہ ہفتے بھارت نے امدادی سامان کی کھیپ کے طور پر 20 میٹرک ٹن ضروری اشیاء بھیجی تھی. وزیر خارجہ ایس جے شنکر نے اس مشکل گھڑی میں کولمبیا کی عوام کے ساتھ بھارت کی یکجہتی کا اظہار کیا ہے. بھارت اگلے سال فروری میں نئی دلی میں پانچویں کوسٹ گارڈ گلوبل سمٹ CGGS کی میزبانی کرے گا, جو بھارتی کوسٹ گارڈ کی گولڈن جوبلی تقریبات کے ساتھ منعقد ہوگا. وزارت دفاع نے بتایا ہے کہ یہ سمٹ بھارت کے مہاساگر ویژن اور اشتراک پر مبنی مستقبل پر مرکوز بحری نظام کے تئیں اس کے غیر متزلزل عزم کی تکمیل کرے گا. بیان میں مزید کہا گیا ہے کہ یہ سمٹ بین الاقوامی بحری تعاون کو مستحکم کرنے اور محفوظ صاف اور زیادہ سلامتی والے سمندروں کے حصول کے لیے اجتماعی کوششوں کو بڑھاوا دینے کے ملک کے عزم کی دوبارہ توثیق کرتا ہے. اس تاریخی سمٹ کی تیاریوں کے طور پر بھارتی کوسٹ گارڈ نے پانچویں CGGS کی ورکنگ لیول میٹنگ میں ہائبرڈ موڈ پر میزبانی کی. ہاکی میں بھارت نے روایتی حریف پاکستان کو 5-3 سے ہرا دیا ہے. نیدرلینڈز کے ایمسٹرڈیم میں جاری FIH عالمی کپ میں کل اس بہترین کارکردگی کا مظاہرہ کرتے ہوئے بھارت اگلے راؤنڈ کے لیے کوالیفائی کر گیا ہے. اس شکست کے ساتھ گروپ مرحلے میں پاکستان کی مہم ختم ہو گئی ہے. میچ کا دوسرا کوارٹر انتہائی دلچسپ رہا, جہاں دونوں ٹیموں نے 9 منٹ کے دوران 4 گول کیے. اس سے پہلے بھارت نے ویلز کو 3-1 سے ہراتے ہوئے اپنی مہم کا آغاز کیا تھا. تاہم اس سے پہلے بھارت کو انگلینڈ کے ہاتھوں 4-2 سے شکست کا سامنا کرنا پڑا. گروپ ڈی سے بھارت اور انگلینڈ اگلے راؤنڈ میں پہنچ گئے ہیں, جبکہ پاکستان کا سفر ختم ہو گیا ہے. کل گالے میں پہلے ٹیسٹ میچ میں بھارت نے میزبان سری لنکا پر 165 رن سے شاندار جیت درج کی. بھارت کو 2 میچوں کی سیریز میں 1-0 سے سبقت حاصل ہو گئی ہے. سری لنکا کو جیت کے لیے 372 رن کا نشانہ ملا تھا, اور لنچ کے بعد اس کی پوری ٹیم 206 رن پر آؤٹ ہو گئی. بھارت کے بائیں ہاتھ کے اسپن گیند باز مانو ستار نے بھارت کی جیت میں اہم رول ادا کیا, اور انہوں نے دوسری اننگز میں 6 وکٹ حاصل کیے اور پہلی مرتبہ ٹیسٹ میچ میں کل 10 وکٹ حاصل کیے, جبکہ یہ ان کا محض دوسرا ٹیسٹ میچ تھا. آخر میں خاص خبریں ایک بار پھر. بھارت میں امریکی سفیر سرگیو گور نے مرکز اور جموں کشمیر حکومتوں کی جانب سے مرکز کے زیر انتظام علاقے میں سیکورٹی کو بہتر کرنے سے متعلق کیے گئے اقدامات کی ستائش کی ہے. ایران نے امریکی فوجی کارروائیوں میں سہولت کے خلاف خلیجی ممالک کو خبردار کیا ہے. کولمبیا میں آنے والے 7.4 شدت کے طاقتور زلزلے کے نتیجے میں